0: फ्री रेडिकल से बचाने में मददगार साबित हो सकते हैं। कलौंजी के तेल में जो अज्जा पाए जाते हैं उनका अगर जिक्र किया जाए तो थायमो किनोन एंटीऑक्सीडेंट ओमेगा 6 फैटी एसिड जरूरी फैटी एसिड और एंटी इन्फ्लामेटरी जज भी इसमें पाए जाते हैं। जिसमें कहीं भी सूजन हो इन्फ्लामेशन हो लंबे वक्त से उनके लिए ये बहुत मददगार साबित हो सकता है कलौंजी का तेल, क्योंकि इसमें थायमोक्विनोन होता है जो एंटी इन्फ्लामेटरी गुण रखता है और जो जिस्म में सूजन को कम करने में मददगार साबित हो सकता है। माहिरों का कहना है कि वजन घटाने में भी ये मुआविन होता है और तहकीकात से पता चला है कि कलौंजी का तेल भूख को कंट्रोल करने और मेटाबॉलिज्म को बेहतर बनाने में मदद कर सकता है। हालांकि ये कोई जादुई तरीका तो नहीं है, लेकिन अगर आप बैलेंस डाइट लेते हैं और वर्जिश करते हैं और इसका इस्तेमाल करते हैं तो फायदा हो सकता है आपको। कलौंजी के तेल में एंटी बैक्टीरियल एंटी इन्फ्लेमेटरी प्रॉपर्टीज होती हैं, यही वजह है कि इसे अगर जिल्द पर लगाने से मुहासों और सूजन और बैक्टीरिया को कंट्रोल करने में मदद मिल सकती है। जोड़ों के दर्द में राहत देता है कलौंजी का तेल। जो अफराद जोड़ों में दर्द अकड़न और सूजन से परेशान रहते हैं उनके लिए कलौंजी का तेल फायदेमंद साबित हो सकता है, क्योंकि जैसा कि हमने आपको बताया कि इसमें एंटी इन्फ्लेमेटरी जूस होते हैं और आर्थराइटिस यानी कि जोड़ों की सूजन से या गठियाबाई से जुड़े जो तमाम सिम्टम्स हैं उनको कम करने में मददगार साबित हो सकते हैं। हड्डियों की सेहत की अगर बात की जाए तो उम्र जिसमें इन्फ्लेमेशन की वजह से हड्डियां कमजोर होने लगती हैं जिससे फ्रैक्चर होने का खतरा बढ़ जाता है, ऐसे में कलौंजी का तेल इस्तेमाल करने से सूजन को कम किया जा सकता है जिससे हड्डियों और जोड़ों को सेहतमंद बनाया जा सकता है। और ब्लड शुगर की अगर बात की जाए तो उसको कंट्रोल करने में भी मुआविन साबित हो सकता है कलौंजी का तेल। उसकी वजह यह कि कलौंजी का तेल इंसुलिन सेंसिटिविटी को बेहतर बनाने और ब्लड शुगर लेवल को कंट्रोल करने में मुआविन हो सकता है, लेकिन इसका बाकायदा इस्तेमाल डॉक्टर की सलाह पर ही करना चाहिए। कलौंजी का तेल ब्लड प्रेशर को कंट्रोल करने और खास बात यह कि जो अच्छा कोलेस्ट्रॉल होता है उसको बेहतर करता है और जो खराब कोलेस्ट्रॉल आम जबान में कहा जाता है LDL उसको कम करने में मददगार साबित हो सकता है, जिससे दिल की सेहत में बेहतरी वाकई होती है। कलौंजी के तेल में मौजूद एंटीऑक्सीडेंट जिस्म को ऑक्सीडेटिव स्ट्रेस से बचाने में मदद करता है जिससे खलियात को नुकसान कम पहुंचता है और कई बीमारियों का जोखिम कम हो सकता है। एलर्जी को कम करता है, जिन लोगों को मौसम बदलते ही या फिर धूप मिट्टी से अक्सर एलर्जी हो जाती है उनके लिए कलौंजी का तेल बेहद फायदेमंद साबित हो सकता है। कलौंजी का तेल छोटी मोटी एलर्जी जैसे मिसाल के तौर पर नाक बंद होना, छींक आना या फिर नाक बहना या मौसमी एलर्जी को कम करने में मददगार साबित हो सकता है। बैक्टीरिया और फंगल इन्फेक्शन से भी बचाता है कलौंजी का तेल, क्योंकि इसमें कुदरती तौर पर एंटी माइक्रोबियल सिफात पाई जाती हैं जो स्किन या आपके स्कैल्प से मुतालिक इन्फेक्शन के रिस्क को कम करने में मददगार साबित होता है और डैंड्रफ जैसी परेशानियों से भी राहत मिल सकती है। अब कलौंजी के तेल का इस्तेमाल कितना करना चाहिए यह भी जानना बहुत जरूरी है। तो माहिरीन का कहना है कि एक आम आदमी रोजाना 1 से 5 ग्राम कलौंजी के तेल का इस्तेमाल कर सकता है, वहीं जो अफराद कलौंजी का पाउडर इस्तेमाल करते हैं उन्हें 1 से 2 ग्राम ही इसका इस्तेमाल करना चाहिए। हालांकि कलौंजी का इस्तेमाल सभी के लिए फायदेमंद साबित हो यह जरूरी नहीं है, इसलिए किसी भी तरह के सप्लीमेंट को इस्तेमाल करने से पहले डॉक्टर न्यूट्रिशन एक्सपर्ट से सलाह लेना बहुत जरूरी है। ये थे चंद तिब्बी फवायद कलौंजी के तेल के और मशवरे सेहत के सिलसिले में आज बस इतना ही। आकाशवाणी की उर्दू सर्विस है, मीडियम वेव 1071 किलो हर्ट्ज, मोबाइल ऐप न्यूज ऑन AIR और DD फ्री डिश पर हमारी नशा जारी है। یہ سماعت کیجیے ادبی نشست.
1: ہندی اور اردو کا
0: موضوع ہے اردو ہندی کی لسانی رشتے
1: ہے کہ اس کے مختلف پہلوؤں پر اور مختلف لوگوں نے بڑے بڑے ودوانوں نے بڑے بڑے دانشوروں نے سمجھداروں نے پروفیسروں نے گفتگو کی ہے. صرف گفتگو نہیں بلکہ میرا خیال ہے کہ بہت زیادہ اس موضوع پر لکھا بھی گیا ہے. آج کا ہمارا موضوع ہے کہ اس وقت اردو اور ہندی کی صورتحال کیا ہے اور یعنی اردو اور ہندی کا آپس میں لسانی رشتے کیا ہیں, لنگوسٹک ریلیشنز ان دونوں کے کیا ہیں, اور اس میں حصہ لے رہے پہلے تو ڈاکٹر مولانا بخش اور پھر ڈاکٹر پریا شرما اور ڈاکٹر نند کشور. ڈاکٹر نند کشور اور پریا شرما جی تو ہندی کی اسکالرز ہیں اور مولانا بخش صاحب جو ہے ہندی کی اردو کے بہت بڑے اسکالر اور کرٹک ہیں. تو میرا خیال ہے کہ یہ گفتگو بہت اچھی ہوگی.
2: بالکل.
1: میں پریا پہلے آپ سے یہ پوچھوں گا کہ اردو اور ہندی کی فی الحال ہمارے زمانے میں جو موجودہ صورتحال ہے اس کے بارے میں آپ کی کیا رائے ہے؟
2: سر میں یہ کہنا چاہتی ہوں کہ جو 1857 عیسوی کے بعد کا جو سمے تھا وہ ہندی میں نوین کرانتی کا یوگ تھا.
1: جی جی
2: ٹھیک ہے. اس میں ہندی کی دو شیلیاں ہندی اور اردو استتو میں آ چکی تھی. ٹھیک ہے. 1857 کے مہا سنگرام میں انگریزوں نے یہ طے کر لیا تھا کہ جو ہندو لوگ ہیں وہ سنگٹھت ہو جائیں گے اور یہ سوتنترتا آندولن زور پکڑ سکتا ہے. ٹھیک ہے. تو انگریزوں نے کیا کیا کہ ہندی اور اردو میں ایک الگاؤ کی استھتی پیدا کی.
1: جی بالکل.
2: تاکہ وہ اپنی نیتی میں کامیاب ہو جائیں.
1: بالکل
3: بالکل صحیح.
2: پرنتو بھارت کے اندر ایک ایسی جماعت تھی جو ہندی اور اردو مشرت بھاشا میں آپسی ویوہار کرتی تھی.
1: جی
2: اس سمے ہم جانتے ہیں کہ شیو پرساد ستارے ہند جیسے ودوان جو تھے وہ اس ٹائم آئے اور انہوں نے ہندی اور اردو کے آپسی سمبندھ میں بہت یوگدان دیا.
3: بالکل بہت صحیح کہا.
2: ٹھیک ہے نا. اس کے بعد میں یہ کہنا چاہتی ہوں کہ جو راجا لکشمن سنگھ جیسے جو رچناکار ہوئے انہوں نے سنسکرت نشٹھ شیلی پرکٹ کی.
1: بالکل.
2: اگر ہم آگے چلتے ہیں اگر ہم بھارتیندو یوگ کی بات کرتے ہیں, بھارتیندو یوگ سب جانتے ہیں سدھار کا یوگ تھا. اس میں ان کی جو بھاشا نیتی تھی وہ سمن میں وادتا پر آدھارت تھی. ٹھیک ہے. اب آپ دیکھیے کہ وہ جو اپنی کویتائیں کرتے تو برج بھاشا میں کرتے ہیں.
3: بالکل.
2: ان کا جو گدیہ سنکلن ہے وہ کھڑی بولی کو مہتا دیتا ہے جس میں اردو کی روانگی ہے.
3: بالکل بالکل.
2: ایک بات کہنا چاہتی ہوں, اس میں جو انگریز لوگ تھے وہ بھارتیوں کو بھارتی دیشی راجاؤں کو یا کچھ چنندہ لوگوں کو اپنی اور آکرشت کرنے کے لیے نا پدوی اور خطاب بانٹ رہے تھے. بھارتیندو نے ایک ویانگ لکھا ہے میں سنانا چاہتی ہوں.
3: بالکل.
2: وہ کہتے ہیں ان کی ان کی خدمت کرو روپیہ دیتے دیتے مرو تب آوے موہی کرن خراب کیوں سکی سجن نہیں خطاب. جی بالکل.
1: یہ تو آپ نے بہت صحیح کہا.
2: جی.
1: اور یہ ساری باتیں آپ کی صحیح ہیں لیکن ایک بات بتائیے مولانا بخش صاحب, آپ نے فورٹ ولیم کالج کو پڑھا ہے.
3: جی جی.
1: مجھے لگتا ہے کہ اردو اور ہندی کا جو جھگڑا ہے یہ شروع ہوا ہے فورٹ ولیم کالج سے.
3: جی.
1: اگرچہ گلکرسٹ کی یہ نیت نہیں تھی, یہ میرا اپنا خیال ہے, میں نے لکھا بھی ہے کہ اس کی یہ نیت نہیں تھی, لیکن وہ تو چاہتا تھا کہ سب لوگ ہندوستان کی زبانوں سے محبت کرتا تھا, اردو سے بھی ہندی سے بھی.
3: بالکل.
1: اب وہ چاہتا تھا کہ ہندی میں بھی لکھا جائے اور اردو میں بھی. جب وہ ہندی میں لکھا جانے لگا, برج بھاشا زبان تھی اس وقت تو کھڑے ہوئے تھے, بعد میں آئی وہ لکھا جانے لگا تو پھر وہ اختلافات پیدا ہو گئے, جھگڑے پیدا ہو گئے. اس میں بتائیے آپ کا کیا خیال ہے؟
3: جی جی آپ نے ایک دم صحیح فرمایا خلیق انجم صاحب, آپ کی تو ان سب تمام چیزوں میں بڑی گہری نظر ہے. آپ تو یوں بھی اردو کی جو اہم ترقی کے لیے جو اہم انجمن ہے ترقی اردو, انجمن ترقی اردو, اس کے آپ جو ہے نا کرتا دھرتا ہیں, تو آپ نے تو ان تمام زمانوں کو اپنی آنکھوں سے دیکھا ہے. تقریباً آپ نے اردو کے جتنے بھی علمبردار لوگ تھے جو ہندی کے بھی تھے علمبردار, ان سب کا زمانہ دیکھا, ان کے ساتھ آپ نے رفاقت کی ہے اور کاندھے سے کاندھا ملا کر کے آپ نے اردو کی ترقی کے لیے بہت کام کیا ہے, اور آپ کا نظریہ بھی مختلف اخباروں میں چھپتا رہتا ہے کہ آپ ہندی کے مخالف قطعی نہیں رہے ہیں بلکہ اردو کو ہندی کو ایک ہی ندی کے دو دھاروں کی طرف بہتے ہوئے آپ نے محسوس بھی کیا ہے.
1: بالکل.
3: اور آپ نے اس کی وکالت بھی کی ہے, آپ اس کے موہد رہے ہیں. پریا جی نے بڑی اچھی بات کہی کہ یہ سارا معاملہ پولیٹیکل تھا.
1: جی.
3: اب ہم لوگ پولیٹیکل ارینا کے طور پر جب ہم اس پیریڈ کو دیکھتے ہیں جو فورٹ ولیم پیریڈ ہے, फोर्ट विलियम कॉलेज क्यों कायम हुआ नहीं हुआ, तो

0: इसी नगमे को कुछ और दोस्तों ने भी पसंद किया था, उनके नाम शामिल करना चाहेंगे। अजीत भावसार, प्रेमला भावसार, आप निवरम गांव गुजरात से फरमाइश है मिसाल की, और आप हैं चंद्रनगर सहारनपुर से कौशल्या जोशी, सुरेश जोशी, प्रभा जोशी, और ये फरमाइश मेल सल्लर पहलगाम से मिला है मिराजुद्दीन, और आज अकेले ही जनाब तशरीफ लेकर आए, बाकी दोस्तों से है उनकी कट्टी। चलिए एक नाम शामिल कर लिया, खेल बाजार पानीपत से नरेश मल्होत्रा, कोयल मल्होत्रा और नानक चंद्र मल्होत्रा इसी नगमे से महसूस हो रहे थे। सूर्य नगरी जोधपुर राजस्थान से रमेश चंद्र चौहान, मोहिनी चौहान, साथ में है कल्पित चौहान, और आप हैं प्रवीण श्रीमाली, मीना श्रीमाली, कंवर कॉलोनी बड़वा खरगोन एमपी से, और ये फरमाइशी मेल मौसूरा सेठ को संभाजीनगर से सुनील सामग और अंजलि सुनील का। इसी नगमे को सुनना चाहते थे किशोर हीरामन शिंडे और शीला देवी शिंडे, किशोर नगर अमरावती से दरअसल इनकी फरमाइश हमें मौसूर हुई, और आप हैं वो दोस्त जो शामिल हो चुके हैं, तो आपको करते हैं साइड लाइन। मामनवाड़ी महाराष्ट्र से सोपान ताड़े, विजया ताड़े और अहले खाना इसी नगमे की फरमाइश की थी। तंबाराम चेन्नई से शाहिद अली, इफ्फत फारूकी और हिफ्जा अली ने, और आप हैं अरविंद कुमार, गुड़िया कुमारी, भव्य कुमारी, बेनीपट्टी, मधुबनी, बिहार से, और ये फरमाइश मिली जसपुर उत्तराखंड से रियासत हुसैन सिद्दीकी, रियाज हुसैन सिद्दीकी और रिफाकत हुसैन सिद्दीकी की। और अगला ईमेल मौसूल हुआ है पोटिया कला दुख से शेख गुलाम सरवर, संजय साहू और सुजाता साहू का। तामीर शायद प्रोग्राम आप सुन रहे हैं आकाशवाणी की उर्दू सर्विस से। दोस्तों ये प्रोग्राम अभी जारी है, आइए पहले सुनते हैं खबरें बड़े सगीर से का उर्दू न्यूज बुलेटिन, और उसके बाद सिलसिला जारी रहेगा आपके इस पसंदीदा प्रोग्राम का।
1: ये आकाशवाणी है, बड़े सगीर की खबरों के साथ मैं तौहीद हक्कानी। सबसे पहले इस वक्त की अहम खबरें। हुकूमत ने मुल्क में सेमीकंडक्टर इको निजाम को मुस्तहकम करने की खातिर 1,27,000 करोड़ रूपये से ज्यादा के अखराजात के साथ सेमीकॉन 2.0 को मंजूरी दे दी है। उसने घरेलू पैदावार बढ़ाने के लिए मोबाइल फोन मैन्युफैक्चरिंग स्कीम को भी मंजूरी दी है। मरकज ने सड़क कनेक्टिविटी को बेहतर बनाने और ट्रैफिक की भीड़भाड़ को कम करने के लिए उत्तर प्रदेश के वाराणसी में सतह जमीन से ऊपर 2 कॉरिडोर प्रोजेक्टों को मंजूरी दी है। भारत बरतानिया जामे इक्तसादी और तिजारती मुआहिदा और उससे मुंसलिक समाजी तहफ्फुज़ का मुआहिदा मुकम्मल तौर पर नाफिज हो गया है। पहले दिन 14 करोड़ डॉलर मालियत का भारतीय सामान बरतानिया बरामद किया गया। अमरीका और ईरान के दरमियान एक दूसरे पर फिर हमलों के तनाजुर में अमरीका की जानिब से ईरान पर बहरी नाकाबंदी दोबारा नाफिज किए जाने के बाद मगरबी एशिया में कशीदगी में इजाफा हो गया है। जकार्ता में अंडर 19 और अंडर 23 एशियाई चैंपियनशिप में 3 भारतीय खवातीन मुक्केबाजों ने सोने के जबकि दीगर 10 ने चांदी के तमगे जीते हैं। और फीफा आलमी कप फुटबॉल के फाइनल में अपनी जगह पक्की करने के लिए आज रात अमेरिका के एटलांटा में दिफाई चैंपियन अर्जेंटीना का मुकाबला इंग्लैंड से होगा। अब खबरें तफसील से। मरकजी काबीना ने आज उत्तर प्रदेश में कौमी शाहराह 19 और वाराणसी रिंग रोड के दरमियान 46 किलोमीटर तवील 6 लेन वाले ग्रीन फील्ड सतह जमीन से ऊपर कॉरिडोर को मंजूरी दी है, जिससे शहरी मोबिलिटी में बेहतरी आएगी। आज नई दिल्ली में मीडिया को तफसील बताते हुए इत्तलात नशरियात के वजीर अश्वनी वैष्णव ने कहा कि प्रोजेक्ट की कुल सरमाया लागत 14,400 करोड़ रूपये से ज्यादा होगी और ये कौमी शाहरा 19 और वाराणसी रिंग रोड के दरमियान बिला रुकावट कनेक्टिविटी फराहम करेगा, जिससे शहर के सड़क नेटवर्क पर नुमाया तौर पर भीड़भाड़ कम होगी और शहरी मोबिलिटी बेहतर होगी। इम्कान है कि यह प्रोजेक्ट जिस हिस्से का अहाता करेगा उसमें सफर का औसत वक्त 60 मिनट से कम होकर 20 मिनट हो जाएगा। मरकजी काबीना ने उत्तर प्रदेश में वरुणा दरिया किनारे तकरीबन 43 किलोमीटर तवील 6 से 4 लेन वाले सतह जमीन से ऊपर कॉरिडोर की तामीर की भी मंजूरी दी है, जिस पर कुल सरमाया लागत तकरीबन 11,000 करोड़ रूपये होगी। इससे वाराणसी रिंग रोड, वाराणसी हवाई अड्डे, काशी रेलवे स्टेशन, वाराणसी जंक्शन और दीनदयाल उपाध्याय जंक्शन तंगरसाई جنکشن تک رسائی میں نمایاں بہتری بھی آئے گی. مرکزی کابینہ نے بھارت کے سیمی کنڈکٹر ڈیزائن اور مینوفیکچرنگ ایکو نظام کی تشکیل کے لیے 1,27,500 کروڑ روپے کے بجٹ اخراجات کے ساتھ سیمی کون 2.0 پروگرام کی بھی منظوری دی ہے. جناب ویشنو نے کہا کہ سیمی کون 1.0 پروگرام میں توجہ صنعت کی آغاز اور اسے قائم کرنے پر تھی اور سیمی کون 2.0 کے تحت سبھی اہم ضروری چپس بھارت میں ہی ڈیزائن کی جائیں گی اور اس سیمی کنڈکٹر پروگرام کے اختتام تک ملک چپ ڈیزائن کرنے کے معاملے میں خود کفیل بن جائے گا. جناب ویشنو نے مزید کہا کہ بھارت نے امریکہ، جاپان، یورپی یونین، نیدرلینڈز، سنگاپور اور جرمنی کے ساتھ پہلے ہی شراکت داریاں قائم کی ہیں. انہوں نے مطلع کیا کہ سیمی کون 2.0 کے تحت 4,00,000 کروڑ روپے کی سرمایہ کاری کا امکان ہے. مرکزی کابینہ نے 62,500 کروڑ روپے کے بجٹ کے اخراجات کے ساتھ موبائل فون مینوفیکچرنگ اسکیم کی بھی منظوری دی ہے. جناب ویشنو نے کہا کہ آئندہ 5 برس کے لیے یہ اسکیم نافذ کی جائے گی. انہوں نے کہا کہ اس اسکیم سے اس کی مدت کے دوران مجموعی طور پر اندازن 39,00,000 کروڑ روپے کے موبائل فون تیار کیے جانے کا امکان ہے، جبکہ مجموعی برآمدات کے 7.5 لاکھ کروڑ روپے سے بڑھ کر 15,00,000 کروڑ روپے تک پہنچ جانے کی امید ہے. مرکزی کابینہ نے آتم نربھر بھارت کے لیے یوریا 2026 کی خاطر قومی سرمایہ کاری پالیسی کو بھی منظوری دی ہے. جناب ویشن نے کہا کہ اس پالیسی کا مقصد ملک میں گیس پر مبنی یوریا تیار کرنے والے یونٹوں کے قیام کے لیے یوریا کے شعبے میں نئی سرمایہ کاری کی حوصلہ افزائی کرنا ہے تاکہ خود کفالت کے ہدف کو حاصل کیا جا سکے. بھارت اور پولینڈ نے آج نئی دلی میں بہت چھوٹی اور درمیانی صنعتوں کے شعبے میں تعاون کو مضبوط کرنے پر دو طرفہ بات چیت کی. اس میٹنگ میں اعلی سطحی پولش وفد نے شرکت کی، جس کی صدارت اقتصادی ترقی اور ٹیکنالوجی کے نائب وزیر میشیل بارانوسکی نے کی. بھارت کی طرف سے وفد کی قیادت ایم ایس ایم ای کے سیکرٹری بھرت کھیرا نے کی. وزیر اعظم نریندر مودی جمعے کے روز ہریانہ، چنڈی گڑھ اور پنجاب کا دورہ کریں گے. وزیر اعظم ہریانہ میں جند ریلوے اسٹیشن پر جند اور سونی پت کے درمیان بھارت کی پہلی ہائیڈروجن ٹرین کو جھنڈی دکھا کر روانہ کریں گے. وہ جند کے ایکلوے اسٹیڈیم میں تقریباً 14,700 کروڑ روپے مالیت کے مختلف ترقیاتی پروجیکٹوں کا آغاز کریں گے. بھارت اور برطانیہ کے درمیان جامع اقتصادی اور تجارتی معاہدہ سی ای ٹی اے نافذ ہو گیا ہے. اس کے ساتھ ہی سماجی سیکیورٹی سے متعلق معاہدہ، جسے ڈبل کنٹریبیوشن کنونشن بھی کہا جاتا ہے، بھی نافذ العمل ہو گیا ہے. اس سے برطانیہ میں کام کرنے والے بھارتی پیشہ ور افراد کی آمد و رفت اور مسابقتی صلاحیت کو مزید تقویت ملے گی. اس تاریخی معاہدے کے تحت برطانیہ کے بازار میں بھارتی برآمدات کے 99% حصے کو صفر محصول کے ساتھ رسائی حاصل ہوگی. اس میں ٹیکسٹائل، چمڑا، انجینئرنگ، خوراک کی ڈبہ بندی، دوا سازی اور ایم ایس ایم ای جیسے شعبے شامل ہیں. اس معاہدے پر عمل درآمد بھارت کو عالمی سطح پر ایک مضبوط، مسابقتی اور پائیدار معیشت بنانے کی سمت میں ایک اہم قدم ہے. یہ معاہدہ بھارت اور برطانیہ کے درمیان اقتصادی سفارتکاری کے ایک نئے دور کا آغاز بھی ہے. معاہدے کے نفاذ کے پہلے ہی دن بھارت سے برطانیہ کو 14 کروڑ امریکی ڈالر مالیت کی اشیاء برآمد کی گئی. آبنائے ہرمز میں بحری جہازوں پر حملوں کے بعد امریکہ اور ایران کے درمیان ایک دوسرے پر پھر حملوں کے تناظر میں امریکہ کی جانب سے ایران پر بحری ناکابندی دوبارہ نافذ کیے جانے کے بعد مغربی ایشیا میں کشیدگی میں اضافہ ہو گیا ہے. امریکہ کی فوجی سینٹرل کمانڈ نے کہا ہے کہ ایک بار پھر کیے گئے حملوں کا مقصد آبنائے ہرمز میں کمرشل جہازوں کو نشانہ بنانے کی ایران کی صلاحیت کو کم کرنا ہے، جو توانائی کی عالمی سپلائی کا ایک اہم راستہ ہے. ایرانی اہلکاروں نے کہا کہ امریکی حملوں میں فوجی بیرکس کو نشانہ بنایا گیا، جس میں کم از کم 7 فوجی اہلکار ہلاک ہو گئے. ایران کی سرکاری میڈیا نے خبر دی ہے کہ امریکی حملوں میں جنوبی بندرگاہی شہر بشیر کو بھی نشانہ بنایا گیا، جہاں ملک کی سول نیوکلیائی تنصیبات موجود ہیں. ایرانی حکومت کے ترجمان فاطمہ مجارانی نے کہا کہ ایک دوسرے پر جاری حملوں کے دوران حالیہ دنوں میں 30 سے زیادہ افراد ہلاک ہوئے ہیں. 19 سال اور 23 سال تک کی عمر کی ایشیائی مکے بازی چیمپئن شپ میں آج جکارتا میں تین بھارتی خواتین مکے بازوں نے سونے کے تمغے جیتے ہیں، وہیں دیگر 10 نے چاندی کے تمغے جیتے ہیں. 19 سال تک کی عمر کے زمرے میں چندریکا پجاری نے 51 کلو گرام زمرے میں سونے کا تمغہ جیتا، وہیں پراچی نے 57 کلو گرام زمرے میں سونے کا تمغہ جیتا. فیفا عالمی کپ فٹ بال کے دوسرے سیمی فائنل مقابلے میں آج رات امریکہ کے اٹلانٹا میں دفاعی چیمپئن ارجنٹینا کا مقابلہ انگلینڈ سے ہوگا. یہ میچ بھارتی وقت کے مطابق رات 12:30 بجے ہوگا. اس سے پہلے کل رات ٹیکسس میں مقابلے کے پہلے سیمی فائنل میں اسپین نے فرانس کو 0 کے مقابلے 2 گول سے ہرا کر فائنل میں جگہ بنا لی ہے. آخر میں خاص خبریں ایک بار پھر. حکومت نے ملک میں سیمی کنڈکٹر ایکو نظام کو مستحکم کرنے کی خاطر 1,27,000 کروڑ روپے سے زیادہ کے اخراجات کے ساتھ سیمی کون 2.0 کو منظوری دے دی ہے. اس نے گھریلو پیداوار بڑھانے کے لیے موبائل مینوفیکچرنگ اسکیم کو بھی منظوری دی ہے. مرکز نے سڑک کنیکٹیویٹی کو بہتر بنانے اور ٹریفک کی بھیڑ بھاڑ کو کم کرنے کے لیے اتر پردیش کے وارانسی میں سطح زمین سے اوپر دو کوریڈور پروجیکٹ کو منظوری دی ہے. بھارت برطانیہ جامع اقتصادی اور تجارتی معاہدہ اور اس سے منسلک سماجی تحفظ کا معاہدہ مکمل طور پر نافذ ہو گیا ہے. پہلے دن 14 کروڑ ڈالر مالیت کا بھارتی سامان برطانیہ برآمد کیا گیا. امریکہ اور ایران کے درمیان ایک دوسرے پر پھر حملوں کے تناظر میں امریکہ کی جانب سے ایران پر بحری ناکہ بندی دوبارہ نافذ کیے جانے کے بعد مغربی ایشیا میں کشیدگی میں اضافہ ہو گیا ہے. اسی کے ساتھ برصغیر کی خبروں کا یہ بلٹن اب ختم ہوا.
0: یہ آکاشوانی کی اردو سروس ہے. پروگرام جاری ہے تامل ارشاد.